मुभी एन्ड मोरको अर्को एपिसोड आइसकेको छ बीएफबीएस गोर्खा रेडियोमा, र आजको लागि पनि हाम्रो कलेक्सन नेपाली सिनेमा र उस्तै परिमा हामी विदेशी सिनेमाहरूको पनि कुरा गर्ने गर्छौँ, त्यो त तपाईँलाई थाहा नै छ। आजको मेरो कलेक्सनले भने के लिएर आएको छ म तपाईँहरूसँग सेयर गर्नेछु, किनकि भर्खरै मात्र कार्यक्रम सुरु भएको छ। सो सुरुवातमा म तपाईँहरूलाई गीत सुनाउँछु।

हाम्रो साँझको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ यति बेला सिनेमा हलहरूमा प्रदर्शनमा रहेको र योभन्दा अगाडि क्यान्स जस्तो प्रतिष्ठित फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाएर मात्र होइन जुरी अवार्ड समेत लिन र स्ट्यान्डिङ ओभिएसन समेत जित्न या सबैको मन जित्न भनौँ न चाहिँ सफल सिनेमा एलिफेन्ट इन द फक्सको कुरा गरौँ। यो सिनेमा जसको कुरा गर्नुपर्दा या कुरा गर्न सुरु गर्ने बित्तिकै हामी सबैजनाले बुझ्दछौँ कि एलिफेन्ट्स इन द फग जसलाई तिनीहरू भनेर नेपालीमा नाम दिएको छ, यसको कथा, यसको विषयवस्तु जसरी प्रस्तुत गरियो होइन, नेपालको एउटा क्षेत्रलाई लिएर जसरी प्रस्तुत गरियो, यो सिनेमाले सुरुवातमै इन्टरनेसनल लेभलको प्रशंसा पाइसकेपछि बल्ल नेपाली सिनेमा हलहरूमा रिलिज भएको सिनेमा हो यो। र यति बेला अब यो सिनेमाको म कुरा जुन गर्दैछु त्यो यस कारणले पनि हो कि अमेरिकामा आयोजना हुन लागेको 79 एकेडेमी अवार्ड यानि अस्कर अवार्डमा नेपालको तर्फबाट भरि यही सिनेमा एलिफेन्ट इन द फगलाई चाहिँ सिफारिस गरिएको छ। नगरोस् पनि कसरी यो वर्ष फर्केर हेर्ने पनि जति पनि सिनेमाहरू छन् नेपाली सिनेमा भनेर जसलाई हामी भन्न सक्छौँ, तीमध्ये सबैभन्दा उत्कृष्ट सिनेमाको रूपमा हामी यो सिनेमालाई चिन्न सक्छौँ। यसको विषयवस्तु, यसको प्रस्तुति र इन्टरनेसनल लेभलमा जुन किसिमको वाहवाही या प्रशंसा चर्चा यो सिनेमाले पायो त्यो अनुसार यो सिनेमालाई नै सिफारिस गर्नुपर्ने एकदमै द्विमत छैन, एकदमै सजिलैसँग यसलाई सिफारिस गर्न सकिन्छ र आई थिङ्क कसैको विरोध पनि छैन। होइन भने कुनै पनि सिनेमा जब गभर्मेन्ट लेभलबाट होइन सरकारको तर्फबाट सिफारिस गरिन्छ कुनै पनि फिल्म फेस्टिभलमा पठाउनको लागि, त्यहाँ दुईवटा तिनवटा चारवटा सिनेमाहरूले मेरो सिनेमा चाहिँ डिजर्भिङ थियो, मेरो सिनेमा डिजर्भिङ थियो भनेर चाहिँ डिस्कसन हुने अनि त्यो सिनेमालाई चाहिँ पठाउनु पर्ने, त्यसैलाई नै पठाऊँ भन्ने किसिमको कुराहरू, हाम्रो किन गएन, त्यो किन गयो, यो किन गयो, त्यो किन गएन भनेर धेरै नै वाद विवाद हुन्छ। तर जहाँसम्म मलाई लाग्छ एलिफेन्ट इन द फगको कुरा गर्ने हो भने कसैले पनि अब्जेक्सन गर्न सकेको छ।

र गर्दैन पनि होला। तर यो सिनेमा बाहेक पनि यस्तै किसिमको अवार्डको लागि अन्य कसले चाहिँ आवेदन दियो होला, अरू कसलाई चाहिँ यसो रेकमेन्ड गर्न सकिन्छ कि भनेर सोचियो होला भन्दाखेरि गौँथली, किनकि नेपालमा पछिल्लो दिनहरूमा अहिले पनि सिनेमा हलहरूमा अहिले पनि गौँथलीको उपस्थिति छ र गौँथली पनि एउटा यस्तो सिनेमा भन्यो जसको प्राविधिक पक्ष, जसको कथा, जसको प्रस्तुति अनि क्यारेक्टरहरू अनि इमोसनल जर्नी होइन अनि आर्टवर्क सब सबै कुराले चाहिँ यो सिनेमाले पनि धेरैको ध्यान तानेको थियो होइन। मैले गौँथलीको कुरा गर्नुपर्दा तर गौँथली भन्दा अलिकति फरक किसिमले हेर्ने हो भने अलरेडी इन्टरनेसनली आफ्नो उपस्थिति जनाइसकेको, स्ट्यान्डिङ ओभिएसन पाइसकेको, जुरी अवार्ड जितिसकेको, त्यो पनि क्यान्स जस्तो फिल्म फेस्टिभलमा, भने हामीले सायद तिनीहरू नाम गरेको यही सिनेमा एलिफेन्ट इन द फगलाई पठाउनु पर्छ भन्ने चाहिँ सबैको मनसाय र मान्यता रहेको कारणले पनि यो सिनेमालाई चाहिँ रेकमेन्ड गरिएको छ। कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट फर्स्ट टाइम यसरी कुनै पनि विधामा अवार्ड जितेर पुरस्कार जितेर फर्केको यो सिनेमा अलरेडी टोरन्टो, मेलबोर्न, बुसान जस्तो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा समेत पनि सेलेक्सनमा परिसकेको सिनेमा हो। सो अल द बेस्ट भन्न चाहन्छु हामी होल टिमलाई, नेपालको तर्फबाट नै रिप्रेजेन्ट गर्न लागेको छ यो सिनेमाले यति बेला अमेरिकामा आयोजना हुन लागेको उनासियौँ एकेडेमी अवार्डको लागि। सो हामी आशा गरौँ योपल्ट पनि यो सिनेमाले कुनै न कुनै एउटा यस्तो अवार्ड लिएर आउनेछ जसले नेपाल या नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछ।